0: قطر کے سابجے میں امریکہ ایران جو گالیوں جاری ہیں گالین کے نتیجن تائیں پہنچان واریوں کوششوں بھی جاری ہیں قطری بدی وزارت کے ڈائریکٹر ابراہیم بن سلم سلطان الہاشمی چوا ہے تو مکہ اتحاد خطے کے ملکن کے وسیلن کے تحفظ استحکام یقینی بنانے لائے سہکار کے ودی مضبوط کر دو ایران سان جنگ میں امریکہ جا 81 جنگی جہاز تباہ یا متاثر تھیا ہے امریکہ جے کانسن جے ریسرچ سروس رپورٹ میں انشاف رپورٹ میں جانا ویو ہے امریکہ جے تباہ یا متاثر تھے جہازن میں وڑاک جہاز ہیلی کاپٹرز بغیر پائلٹ فضائی گاڑیوں ایم کیو 9 ریپیئر ڈرونز شامل ہیں سندھوانا یا وزیرستان نانے جو مانو ایف آئی آر داخل کرانے میں دیر کندا وانا میں بھی مانو کیس رپورٹ کرائن تھا سندھ میں چھو نتا اچن سپریم کورٹ جا سندھ میں ایف آئی آر داخل کرانے میں دیر وارے کیس تے سخت ریمارک سپریم کورٹ پارا ایف آئی آر میں شکایت کندڑ بدران درخواست ڈیندڑ جو لفظ استعمال کندڑ کی ہدایت بدھنی دوران ڈی آئی جی سکھر نائب ناصر آفتاب ایس ایس پی خیرپور امین سعود منگسی سپریم کورٹ میں پیش تھیا پولیس اسٹیرن آئی جی سندھ کی ہدایت ایف آئی آر میں دیر بابت رپورٹ بھی سپریم کورٹ میں پیش کی سندھ میں ایف آئی آر داخل تھن میں دیر تے سپریم کورٹ پارا سندھ پولیس سے سخت تاوڑ جو اظہار کیا منظور آباد میں بن دورین میں جھیڑے باد ایک درجو انڈس ہائی وے تے دھرنو گوٹ سومر برفت میں زمین جی مالکیت جھیڑے باد عورتن بارہ انڈس ہائی وے تے دھرنو ہوں مظاہرین موجب ستار اے سندس مانو نسا متا حملوں کرو ہے جوابدارن کے گرفتار کیا وجے نو دیروں میں بھٹا برادری کے گھر سے مبینہ حملوں کندڑ جوابدارن کی گرفتاری لائے احتجاج سکندر آباد پاڑے واسی نوید بھٹو وحید عورتن بارن سمیت احتجاج کیا مظاہرین موجب جروار برادری کے ہتھیار بندن کے گھر سے حملوں کر تشدد جو نشانوں بنایا جوابدارن کے کاروائی کرے انصاف اور تحفظ فراہم کیا وجے
1: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
2: برٹ ٹو یو
1: جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
2: برٹ ٹو یو بائے سپر وائٹ آئل فری بیوٹی کریم منفرد اور جدید فارمولیشن کے ساتھ آپ کو گورا بنائے سپر برٹ ٹو یو بائے سپر وائٹ
1: کے ٹی این نیوز
2: برٹ ٹو یو بائے سپر وائٹ آئل فری بیوٹی کریم منفرد اور جدید فارمولیشن کے ساتھ آپ کو گورا بنائے سپر وائٹ آئل فری بیوٹی کریم کے نیچرل منرلز جو بے بنا چپ چپ کے چہرے پر نکھار صرف چند دنوں میں اب پروڈکٹ بائے اکسا کاسمیٹکس پاکستان
3: میرپور خاص کی ہو تو آواز بھی میرپور خاص کی ہے سنتے رہو جی ایف میرپور خاص کی ہو تو آواز بھی میرپور خاص کی ہو تو آواز پور خاص کی ہو تو آواز بھی میرپور خاص کی ہے سنتے رہو جی ایف ایم 88 میرپور پور خاص کی ہو تو آواز بھی میرپور خاص کی ہے سنتے رہو جی ایف میرپور خاص کی ہو تو میرپور خاص کی ہو تو آواز میرپور خاص کی ہو تو آواز بھی میرپور خاص میرپور خاص کی ہو تو آواز بھی میرپور خاص کی ہو تو آواز بھی میرپور خاص کی ہے سنتے رہو جی ایف ایم 88 میرپور خاص کی آواز
4: اٹس ٹائم ٹو کمرشل بریک
5: اب تھوڑا می ٹائم بنتا ہے ہاں تو اور کیا سارا دن فنکشن میں بزی رہی ہیں ہم اب سکن کی کیئر کریں کل برات پہ بھی جانا ہے
6: تم سٹرابری والی وہ بھی سپر وائٹ کی
5: اوبویسلی میری فیوریٹ ہے کیونکہ اس سے ہی مجھے کورین گلاس سکن ملتی ہے تم کون سی یوز کرتی ہو
6: میں سپر وائٹ کی رائس کریم یوز کرتی ہوں جس میں پایا جانے والا کوجک ایسڈ سکن کو ہیلدی رکھتا ہے اینڈ گلوئنگ رکھتا ہے
5: میرے فیس پہ آئل بہت ہوتا ہے اس لیے فریش سکن کے لیے سپر وائٹ آئل فری کریم
6: اور میں یوز کرتی ہوں سپر وائٹ ٹرمرک کریم جس کے یوز سے میری رنگت رہتی ہے گوری And I am using vitamin C cream for best and glowing clean skin.
5: Achha, variants sabke different, lekin choice sabki hai.
4: Super White!
7: جے پنجے شہر میرپور خاص میں ڈاکٹر مسرت عباسی ایم بی بی ایس ایف سی پی ایس میدے جگر جی بیماریاں جی ماہر میدے جی جلن تیزابیت یا السر गले में मानी जी रुकावट जिगर जी चर्बी कारी आई फिकी साई वात आई पेट मा रत जो अचन कब्ज बवासीर वजन जो वधी वजन अहड़न तमाम बीमारियन वारे मरीजन जो मुआइनो आई इलाज कंदी आहे ओपीडी टाइम सूमर आई खमीस सुबह जो 10 वगे खां मंझंद 2 वगे ताई आई अंगारो आई अरबा मंझंद 3 वगे खां शाम 6 वगे ताई एड्रेस रहमत मैदा वो जिगर केयर वेझो आगा खान लेबोरेटरी अली मेडिकेयर सेंटर पीएम कॉलोनी मीरपुर खास वधिक मालूमात लाए एडमिनिस्ट्रेटर मोहम्मद इरफान अब्बासी 03103844883
3: खूबसूरती खपे त आर्ट्स अपनायो आर्ट्स ब्यूटी क्रीम एलोवेरा ऐ एवोकाडो अवां जी सेंसिटिव स्किन के अंदर खां रिपेयर करे सिर्फ टिन दिहन में डार्क स्पॉट्स एक्नी ऐ स्कार्स घटाए स्किन के बनाए रेडिएंट स्पार्कलिंग ऐ दिए शानदार मिरेकल ग्लो कुदरती चमक ऐ निखार जो बेहतरीन इंतखाब आर्ट्स ब्यूटी क्रीम अ प्रोडक्ट बाय आगास इंटरनेशनल प्राइवेट लिमिटेड
8: अखियन के सब का वे इदारे जहाँ मशहूर ए तजर्बेकार सीनियर फेको सर्जन डॉक्टर अब्दुल अजीज कुरेशी ए सर्जन डॉक्टर इसरार मोहम्मद हयात खान सफेद मोती जो ऑपरेशन बजरिया लेजर फेको कारे पानी जो इलाज ऑपरेशन परदन की बीमारियों जो इलाज ए अखियन की बिन बीमारियों जो इलाज कंदा आहिन टाइम रोजाना सुबह 10 वगे का 1 वगे ताई शाम 6 वगे का रात 8 वगे ताई आचर मोकल है जुमे के ढी ऑपरेशन कया वा एड्रेस सर्जन डॉक्टर असलम मोहम्मद हयात खान लेजर अखियन की अस्पताल सर सैयद रोड गरीबाबाद मीरपुर खास मोबाइल नंबर 03032617077
9: खुशखबरी हाँ अवां के परेशान थियण जी का भी जरूरत ना आहे जे करे तवां कें भी बीमारी में मुब्तला आयो या बीमारी पुरानी थी वई आहे त उन बीमारी जो इलाज हैदराबाद शहर में सिंध होम्योपैथिक क्लिनिक ते कयो वेंदो आहे सिंध होम्योपैथिक क्लिनिक हैदराबाद में होम्योपैथिक डॉक्टर मोहम्मद अली खान नेशनल काउंसिल फॉर होम्योपैथी ऑफ पाकिस्तान होम्योपैथिक कंसल्टेंट एंड फैमिली फिजिशियन सीनियर लेक्चरर नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज ए हस्पताल नवाब शाह मरीजन जो चेकअप इलाज होम्योपैथिक तरीके से कंदा आहिन अल्हम्दुलिल्लाह केतरा ही मरीज सेहतयाब थी चुका आहिन आवां बे एक दफो आजमाए दिसो चेकअप फीस सिर्फ 300 रुपया क्लिनिक में मेडिकल स्टोर की सहूलत पिण मौजूद है क्लिनिक जो टाइम आई डी है हर छंछर का खमीस ताई सुबह जो 10 बजे शहर में सिंध होम्योपैथिक क्लिनिक ते कयो वेंदो आहे सिंध होम्योपैथिक खुशखबरी हाने अवां के परेशान थियण जी का भी जरूरत ना आहे जे करे तवां कें भी बीमारी में मुब्तला आयो या बीमारी पुरानी थी वई आहे त उन बीमारी जो इलाज हैदराबाद शहर में सिंध होम्योपैथिक क्लिनिक ते कयो वेंदो आहे सिंध होम्योपैथिक क्लिनिक हैदराबाद में होम्योपैथिक डॉक्टर मोहम्मद अली खान नेशनल काउंसिल फॉर होम्योपैथी ऑफ पाकिस्तान होम्योपैथिक कंसल्टेंट एंड फैमिली फिजिशियन सीनियर लेक्चरर नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज ए हस्पताल नवाब शाह मरीजन जो चेकअप इलाज होम्योपैथिक तरीके से कंदा आहिन अल्हम्दुलिल्लाह केतरा ही मरीज सेहतयाब थी चुका आहिन आवां बे एक दफो आजमाए दिसो चेकअप फीस सिर्फ 300 रुपया क्लिनिक में मेडिकल स्टोर की सहूलत पिण मौजूद है क्लिनिक जो टाइम आई डी है हर छंछर का खमीस ताई सुबह जो 10 वगे का शाम 5 वगे ताई जुमो मोकल आहे एड्रेस सिंध होम्योपैथिक क्लिनिक बदीन स्टॉप रोड पुरानी सब्जी मंडी एमसीबी बैंक जे सामू नया पुल हैदराबाद वधिक मालूमात जे लाए राब्तो करियो 03062447700
10: कारोबारी हजरात के लिए खुशखबरी आपके कारोबार की मशहूरी का सबसे बड़ा जरिया जीए मीरपुर खास एफएम 88 की आवाज जो आपका पैगाम शहर शहर गांव गांव पहुंचाए आप भी अपने कारोबारी इश्तहारात आम ऐलानात शादी ब्याह की मुबारकबाद मिलाद जलसा स्कूल कॉलेजेस ब्यूटी पार्लर्स कॉस्मेटिक्स शॉप्स जनरल और मेडिकल स्टोर्स बुटीक गारमेंट शॉप्स मोबाइल शॉप्स ज्वेलर्स शॉप्स अस्पताल फ्री मेडिकल कैंप्स एनजीओस फूड पॉइंट्स, इलेक्ट्रॉनिक शॉप्स, शोरूम, ऑटो शॉप्स, हाउसिंग स्कीम्स, क्रिकेट टूर्नामेंट्स, सकापती मेला, होटल्स, रेस्टोरेंट्स, पेट्रोल पंप, सीएनजी स्टेशन, शादी हॉल, मुख्तलिफ इकसाम की प्रोडक्ट्स, फर्टिलाइजर्स और पेस्टिसाइड शॉप्स, सीड कारपोरेशन, सरकारी और गैर सरकारी ऐलानात के इश्तहार के साथ साथ लाइव ब्रांडेड प्रोग्राम से लगाएं अपने कारोबार को चार चांद, वो भी आपकी तवक्कोआत से कम रेट्स में। तो अभी राब्ता करें मार्केटिंग मैनेजर, मोबाइल नंबर 0332724301 और 0333।
11: छा अवा अच्छन वारन खा परेशान आयो, पेश आहे आर्श क्रीम हेयर कलर, पहंजे पसंदीदा रंग सा पहंजो अंदाज बनायो कश आई वधी का स्टाइलिश। पार्टी हुजे, ऑफिस हुजे या के खास मौके जी तैयारी, हर लम्हे पहंजो बेहतरीन अंदाज जाहिर करियो। आर्च क्रीम हेयर कलर सा पहंजी शख्सियत में आयो नओ रंग, नओ अंदाज आई नई ताजगी। अडी पहंजे वेजे स्टोर ता आर्च क्रीम हेयर कलर हासिल करियो आई पहंजी खूबसूरती के दियो नओ रंग।
12: हर दिन हर पहर जिंदगी